0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरे लगत्तै सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा वैशाख 28 गते संसदको अधिवेशन आह्वान। सो अधिवेशनमा मुख्य के काम हुनेछन्? समस्याग्रस्त सहकारी पीडित बचतकर्ताहरूको रकम जेठदेखि फिर्ता दिइने,
1: जेठको पहिलो साताबाट हामीले बचत रकम फिर्ता गर्ने, हामीले एउटा प्रारम्भ गर्ने, एउटा सुरुवात गर्ने भनेर भनिसक्यौँ आजबाट।
0: अनि इरानसँगको युद्ध विराम भङ्ग नभएको अमेरिकी रक्षा मन्त्रीको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
2: अशोक दहालबाट समाचार सुन्नुहोस्। अमेरिकाका एकजना उच्च जेनरलले पछिल्ला इरानी आक्रमणहरू ठूला सैन्य कारवाही पुनः आवश्यक पर्ने भन्दा कम स्तरका रहेको बताएका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथसँगको संयुक्त पत्रकार सम्मेलनमा जेनरल ड्यान केनीले आदेश दिइएको अवस्थामा आफूहरू पुनः कारवाही अघि बढाउन तयार रहेको बताए। वासिङटनले हुर्मुज जलमार्ग खुलाउन बल प्रयोग सुरु गरेको भोलिपल्ट हेक्सेथले इरानसँग जारी युद्धविराम भङ्ग नभएको बताएका छन्। हुर्मुज जलमार्गमा अमेरिकाले सुरु गरेको प्रोजेक्ट फ्रिडम बारे उनले भने, हामी यसलाई शान्तिपूर्ण कारवाही बनाउन चाहन्छौ। हामी हाम्रा जनता, हाम्रा जहाज र हाम्रा विमानहरूको रक्षाका लागि कुनै संकोच बिना यो अभियान अघि बढाउँछौ। हुर्मुज क्षेत्रमा अमेरिकी कारवाहीको प्रतिक्रियामा इरानले युएईमा क्षेप्यास्त्र प्रहार सुरु गरेको छ। यसअघि इरानका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका र उसका सहयोगी देशहरूले युद्ध विराम उल्लङ्घन गरे ऊर्जा र ढुवानीको संकट उत्पन्न हुने चेतावनी दिएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी प्रखर आलोचक मध्येकी ममता बेनर्जीले 15 वर्षदेखि सत्ता चलाउँदै आएको पश्चिम बंगालमा सत्ताधारी भारतीय जनता पार्टीले पहिलो पटक चुनाव जितेको छ। यो राज्यमा अब को मुख्यमन्त्री बन्छन् भन्ने निर्णय भाजपाले गर्न बाँकी छ। भाजपा समर्थकहरूले राजधानी कोलकातामा विजय उत्सव मनाइरहेका छन्। 10 करोड भन्दा धेरै जनसङ्ख्या भएको यो राज्य गैर हिन्दी भाषीहरूको बाहुल क्षेत्र हो। चुनाव अगाडि 10 लाख मतदाताहरूको नाम काटिएपछि ममता बेनर्जीले प्रशासनसँग मिलेर चुनावी धाँधली गरेको आरोप भाजपामाथि लगाएकी छन्। चीनको एक विशाल पटाका कारखानामा भएको विस्फोटमा मृत्यु हुनेहरूको संख्या 26 पुगेको छ। दुर्घटनामा थप 1 दर्जन मानिसहरू घाइते भएका छन्। विस्फोटका कारण पूर्ण ध्वस्त भएका कैयौं भवनका भग्नावशेषमा उद्धारकर्ताहरूले मानिसहरूको खोजी जारी राखेका छन्। हुनान प्रान्तमा भएको उक्त दुर्घटनापछि कैद भएका भिडियोमा टाढासम्म देखिने गरी धुवाँको ठूलो मुस्लो उडेको देखिन्छ। चिनिया राष्ट्रपति सी जिनपिङले उक्त घटनाबारे तत्कालै छानबिन गर्न आदेश दिएका छन्। रुमेनियाका सांसदहरूले प्रधानमन्त्री इलिया बोलोजान विरुद्धको अविश्वासको प्रस्ताव पारित गर्दै उनलाई पदबाट हटाएका छन्। देशको सबैभन्दा ठूलो दल सोशल डेमोक्राट पार्टीले गत महिना 4 दलीय गठबन्धन तोडेर विश्वासको मतका लागि दक्षिणपन्थी दलसँग सहकार्य गरेको थियो। राष्ट्रपति निकोसोर ड्यानले अब अर्का प्रधानमन्त्रीलाई गठबन्धन जुटाउने मौका दिनेछन्। र विश्व स्वास्थ्य संगठनले 3 जनाको ज्यान गएको पानी जहाजमा मानिसहरूबाटै हान्टा भाइरस सरेको ठानिएको बताएको छ। उक्त जहाजमा 2 जनामा हान्टा भाइरस पुष्टि भएको थियो। विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट अर्को मानिसमा सर्ने सम्भावना निकै दुर्लभ हुने उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 28 गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपतिले बाँकी रहेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरे लगत्तै आजै बसेको मन्त्री परिषदको बैठकले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। अब बस्ने अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा बजेट पेश हुनेछन्। एक रिपोर्ट। पुनर्विचार गर्न भनेर पठाए तापनि जस्ताको तस्तै सरकारले पुनः शीतल निवास फर्काइदिएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्। सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको सिफारिशका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ अध्यादेश आवश्यक भएको बताएको छ। बाँकी 7 अध्यादेश जारी गरे पनि राष्ट्रपतिले यसलाई चाहिँ पुनर्विचार गर्न भन्दै सरकारलाई नै फिर्ता पठाएका थिए। तर दोहोर्याएर सरकारले उही अध्यादेश पठाइदिएपछि राष्ट्रपतिले आज त्यसलाई जारी गरेका हुन्। संसदको अधिवेशन नचलेको बेला अध्यादेश जारी गर्न सकिने संविधानले तोकेको छ। आज उक्त बाँकी अध्यादेश जारी भए लगत्तै बसेको मन्त्री परिषद बैठकले अधिवेशन डाक्न राष्ट्रपतिलाई सिफारिस गर्ने एकमात्र निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बताए।
3: यही महिना वैशाखको 28 गते दिनको 2 बजे संघीय संसदको दुवै सदन आह्वान गर्नको लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने आज एउटा मात्र निर्णय छ।
0: बजेट अधिवेशन पनि भनेर चिनिने आगामी अधिवेशनका मुख्य काम कारवाही बारे संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने,
4: नीति तथा कार्यक्रम हुन्छ, विधिवत डिस्कसन यानि विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक हुन्छ, त्यसपछि गएर त्यस सदनमा

0: बजेटको पहिलो साताबाट फिर्ता गर्न थालिने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीले बताएकी छन्। समस्याग्रस्त सहकारीहरूबाट ऋण लिएर नतिरेकाहरूको नाम सार्वजनिक गरिने पनि उनले बताएकी छन्। देशभरि 76,000 भन्दा धेरै बचतकर्ताको करिब 45 अर्ब रुपियाँ फिर्ता गरिनुपर्ने देखिएको सरकारले बताएको छ। एक रिपोर्ट। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले चुनावको वाचापत्रमा साना बचतकर्ताहरूको बचत सरकार गठन भएको 100 दिनमा फिर्ता गर्ने भनेको थियो। आज एक कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जेठको पहिलो साताबाटै फिर्ताको काम थालिने बताइन्।
1: हाम्रो सरकार चाहिँ अहिले सहकारीको समस्या समाधान गर्न प्रतिबद्ध छ। जति सक्दो चाँडो हामीले जसरी आज भनौँ जेठको पहिलो साताबाट हामीले चाहिँ बचत रकम फिर्ता गर्ने हामीले चाहिँ एउटा प्रारम्भ गर्ने एउटा सुरुवात गर्ने भनेर भनिसक्यौँ आजबाट होइन। हाम्रो जेठ पहिलो
0: आजै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक सूचना प्रकाशित गर्दै समस्याग्रस्त सहकारी संस्थाका संचालक ऋणी सदस्य व्यवस्थापक तथा जमानीहरूलाई कर्जाका सावा ब्याज र हर्जाना भुक्तानी गर्न भनेको छ। अन्यथा धारा 32 सिफारिस आदि सार्वजनिक सेवा बन्द, नाम सार्वजनिकीकरण, कालो सूचीमा नाम समावेश, सम्पत्ति लिलाम र कैद एवं जरिवाना समेत हुन सक्ने चेतावनी उसले दिएको छ। फेरि मन्त्री रावल,
1: हामीले चाहिँ यो समस्याग्रस्त सहकारीबाट ऋण लिएकाहरूको हामीले चाहिँ अब आज नाम सार्वजनिक गर्दैछौँ, हामीले वेबसाइटमा राख्छौँ होइन। त्यसपछि हामीले सार्वजनिक सेवाहरू उहाँहरूले पाउने उहाँहरूको जस्तो फोहोर उठ्ने होला, बिजुली बत्ती, पानीका कुराहरू होला होइन, यो विषयमा पनि हामी त्यसरी निर्मम भएर जानुपर्छ, नत्र चाहिँ ऋण उठ्नेवाला छ।
0: सरकारले करिब 20 सहकारी संस्थाहरूलाई समस्याग्रस्त भनेर घोषणा गरेको छ। तिनमा 76,444 बचतकर्ताहरूको 45 अर्ब 5 करोड रुपियाँ फिर्ता गर्नुपर्ने देखिएको अधिकारीहरूले बताएका छन्। जसमा 5 लाख रुपियाँसम्म बचत फसेकाहरूको संख्या 58,000 भन्दा धेरै छ। उनीहरूको 6 अर्ब 66 करोड फसेको बताइएको छ। 5 लाख भन्दा धेरै रकम फस्नेहरूको संख्या चाहिँ 18,000 मात्रै रहेको बताइन्छ। 1 लाख भन्दा कम बचत भएकाहरूको संख्या 36,000 भन्दा केही धेरै अनि तिनको बचत रकम 1 अर्ब 35 करोड रुपियाँ रहेको बताइएको छ। विगतमा सर्वोच्च अदालतले दिएको आदेश, अघिल्ला बजेटका व्यवस्था, सरकारको कार्यसूची तथा हालै जारी सहकारी अध्यादेश आदिमा आधारित भएर बचतकर्ताहरूलाई पैसा फिर्ता दिने र ऋणीहरूसँग असुली गर्ने कार्य तीव्र गतिमा गर्न लागेको अधिकारीहरूले बताएका छन्। त्यसका निम्ति हालसम्म असुली हुन सकेको 35 करोड रुपियाँ अनि सरकारले हालेको 25 करोड गरी 60 करोडको कोष बनिसकेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज आचार्यले बताएका छन्।
2: हामी 25 करोडलाई नछोएर 35 करोडबाट क्रमशः वितरण गर्दै जान्छौँ। संविधान, ऐन कानून र सर्वोच्च अदालतको निर्देशन अनुसार प्राथमिकता दिनुपर्ने कुराहरूलाई दिने क्रममा त्यो कोष प्रयोग हुन सक्छ। कति बेला
0: बचत फिर्ताको प्राथमिकीकरणका साथै कुल बचतको 50% भन्दा नबढ्ने गरी पहिलो चरणमा एकपटक सबैले पाउने गरी 50,000 वा सो सरहको रकम दिनलाई समितिले कार्यविधि बनाइरहेको अध्यक्ष आचार्यले बताए। फेरि अर्को प्रसंग। काठमाडौँबाट पूर्व जाने एक महत्वपूर्ण सड़क बीपी राजमार्गको खुरकोट भकुण्डे बेसी खण्डमा साँझ 5 बजेदेखि बिहान 5 बजे बीचको अवधिमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको मंगलबार जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले एक सूचना जारी गरी जनाएको छ। खोलामा बाढ़ी आउँदा दर्जनौं यात्रुहरूलाई उद्धार गर्नु परेपछि उक्त सूचना जारी भएको छ। करिब 1.5 वर्ष अघि असोजमा आएको अविरल वर्षाका कारण प्रभावित बनेको बीपी राजमार्गको खास गरी रोशी खोला आसपासको भागमा बेला बखत समस्या बल्झिरहने गरेको छ। यसै सिलसिलामा साथी प्रदीप बस्यालले सड़क विभागका महानिर्देशक विजय जैशीलाई सम्पर्क गरी त्यहाँ भइरहेको कामबारे सोधेका छन्।
3: बिपीमा हामीले मेन त 25 किलोमिटर जति ड्यामेज भयो सेक्सन मध्येमा, 3 किलोमिटर जति चाहिँ जाइकाले गर्ने हो। जापानको बनाएर रोड हो नि त, पहिला जाइका सपोर्टमा अहिले उहाँहरूले ठेका लाएर उहाँहरूको ठेदार पनि नेपाल आइसक्नु भएको छ होइन। त्यो बाहेक अरू त सबै हाम्रो ठेका लाएर काम भइरहेको छ अहिले। त्यसको प्रगति राम्रै छ होइन। अहिलेसम्मको अवस्थामा जति हुनुपर्ने हो 15% 20%को हाराहारीको प्रगति छ भनौँ न। अहिले हाम्रो उद्देश्य चाहिँ के हो भनेदेखि यो अहिले हामीले मेन सेक्सनमा काम गरिरहेको होइन, त्यो बिरियातिर अनि हामीले डाइभर्सन रूपबाट खोलालाई प्रयोग गरिरहेको अहिले। पहिला जापानीहरूले पहिला डाँडो हुन्छ डाँडो, तर उनीहरूले पनि तल खोला भन्दा खोले पनि प्रयोग गर्थे। त्यसो भएर हामीले केही सेक्सनमा खोलाबाटै डाइभर्सन बनाइरहेको होइन। अहिले यो मेन इस्यु आएको त्यो डाइभर्सनमा हो, त्यही खोलामाको डाइभर्सनमा हो। त्यो मेन वर्षा त आउँदैछ, त्यो कन्टिन्यू रेनफलमा चाहिँ सडक बन्द नगर्ने गरेर हामीले मेन एलाइनमेन्टलाई तयार गरिरहेको अहिले। त्यसो भएर अब 1 महिना जतिमा उतातिरको मेन एलाइनमेन्टबाट हामी गाडी अहिलेको वर्षलाई पुरै फुल प्रुफ बिटुमिन त हुँदैन होइन, तर हामीले तलबाट स्कोर प्रोटेक्सन गरेर एउटा लेभलमा ल्याइसकेको भनौँ न।
4: त्यो भनेको अहिले डाइभर्सन बगाएको ठाउँ भन्दा फरक हो।
3: त्यसको पाखा त्यसको साइडमा जहाँ पहिलाको बाटोको एलाइनमेन्ट थियो त्यहाँ त हामीले नयाँ बाटो बनाइरहेको नि त। अहिले हामीले त्यहाँबाट गाडी छोडेको छैन, किन छोडेको छैन भने त्यहाँ काम भइरहेको छ। त्यसो भएर हामीले अहिले यो खोलाको डाइभर्सन हुँदा अहिले हामीले मौसम विभागसँग समन्वय गरेर यो पानी एकदमै ठुलो आउला जस्तो पनि हामी दुईतिर गाडी आउने गरेका छौँ। जुन हिजो पनि रोक्ने गरेका थियौँ हामीले होइन, हिजो पनि रोकेका थियो। त्यो घटना राति घट्यो नि, भन्न त उद्धार त गऱ्यौँ हामीले, तर त्यो त्यहाँ भन्दा भन्दै चाहिँ नजा भन्दा भन्दै चाहिँ 5 वटा चाहिँ हायर सेकेन्डरी भित्र हालेर त्यत्रो कस्तो झन् के

0: त्यहाँ जल्दी भएन नि त सम्बन्धपुर
1: भनेपछि यो बर्खामा चाहिँ जुन मेन बाटोबाटै गाडी कुदाउने हो
0: एकदम एकदम हो. त्यसो भएर अहिले पनि हामी अब यो एक महिना जति मात्रै यो खलातिर भएको डाइभर्सन चलाउँछौँ. त्यसपछि त मेन बाटोलाई हामी तयारी गरेर आउँ.
1: यो पुरा काम चाहिँ पुरानो स्वरूपमा चाहिँ कति
0: होइन पुरानो स्वरूपमा तपाईँको 2.5 वर्षको ठेक्काहरू जस्तो अब 7-8 महिना जति गए भनौँ न अब 1.5 वर्षको रेन्ज 1 वर्षको 1.5 वर्षको रेन्जबाट रेन्जमा सबै सकिन्छ. त्यसको जस्तो खोला छेउमा उठाउनु पर्ने ठाउँ मध्येमा टोटलको तपाईँको 40-50% सकिए त्यो त तलै खोलाको बेड लेभलबाट तलैबाट उठाए नि त बाटो त त्यसको काम सकिसके. अब हाम्रो चाहिँ अहिले अलिकति यो प्री मनसुन छिटो भएको कारणले यो अहिले अलिकति दुःख पाऊँ तर मेन एलाइन्मेन्टबाट गाडी छोड्न थालेपछि चाहिँ समस्या हुँदैन.
2: उनी थिए सडक विभागका महानिर्देशक विजय जोशी साथी प्रदीप बस्यालसँग कुरा गर्दै. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग. अमेरिकाका रक्षा मन्त्री पिटर हेक्सेटले अमेरिका र इरान बीचको युद्ध विराम भङ्ग नभएको बताएका छन्. अमेरिका र इरानले हुर्मुज जलमार्गमा आक्रमण जारी राख्दा उनको यो भनाई आएको हो. अमेरिकाले हुर्मुज जलमार्ग खुलाउन सुरु गरेको प्रोजेक्ट फ्रिडम कारवाही युद्धभन्दा अलग अभियान भएको उनको प्रतिक्रिया छ. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ अशोक दाहालबाट.
3: अमेरिकी रक्षा मन्त्रीले अमेरिकाले सुरु गरेको प्रोजेक्ट फ्रिडम व्यापारिक पानी जहाजहरूलाई इरानी आक्रमणबाट जोगाउने अस्थायी अभियान रहेको प्रष्टीकरण दिएका छन्. उनले होर्मुजबाट अमेरिकी पानी जहाजहरू पार भएसँगै यो मार्ग खुला रहेको बताए. इरानका विदेश मन्त्री अब्बास अराक्चीले अमेरिकी प्रोजेक्ट फ्रिडमलाई गतिरोधको संज्ञा दिएका छन्. इरानका सभामुख तथा वार्ता टोली प्रमुख मोहम्मद बागेर गालिबाफले अमेरिकाको कदमले युद्ध विराम उल्लङ्घन भएको प्रतिक्रिया दिएका छन्. यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ होर्मुजमा अमेरिकाले तीव्र गतिका 7 साना इरानी ढुङ्गाहरूमाथि आक्रमण गरेको बताएका थिए. बन्द जस्तै रहेको जलमार्गबाट खाडीमा फँसेका जहाजहरूलाई निकाल्न त्यसो गरिएको वाशिङटनले बताएको छ. सिपिङ कम्पनी मेर्क्सले अमेरिकी सेनाको सुरक्षामा उसको एउटा अमेरिकी ध्वजवाहक पानी जहाज सफलतापूर्वक होर्मुजबाट पार गरेको बीबीसीसँग बताएको छ. इरानले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दावी गरेको छ. उसले हिजो सैन्य र व्यापारिक पानी जहाजहरूमा क्षेप्यास्त्र आक्रमण गरेको अमेरिकाले बताएको छ. अमेरिका र इजरायलले गत फेब्रुअरीमा इरानमाथि हवाई आक्रमण गरेपछि स्ट्रेट अफ होर्मुज धेरै हदसम्म अवरुद्ध छ. अप्रिलको सुरुमा अमेरिका र इरानले युद्ध विरामको घोषणा गरे पनि अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको छ. इरानले खाडी देशहरूमा ड्रोन र क्षेप्यास्त्र आक्रमण बन्द गरे पनि होर्मुज जलमार्गमा प्रवेश गर्ने जहाजहरूलाई निशाना बनाउँदै आएको छ. तेहरानले विश्वको 20% तेल र तरलीकृत प्राकृतिक ग्यासको ढुवानी हुने महत्वपूर्ण जलमार्ग अवरुद्ध गर्दा विश्वभरि इन्धनको मूल्य वृद्धि भएको छ.
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.